0: It's 7 PM. This time check is brought to you by
1: Fakiri Dex Ointment.
2: Tez aaram, muasir hifazat aur qabil e aitmad mayar.
1: Har acche store se naam lekar talab kijiye.
3: Ab aap sunenge GAFM network par KTN News.
4: कंहिं हिकु जी ग़लती जी सज़ा ॿिए खे न मिलणु घुरिजे. एहतजाज कंदड़ ग़लति हूंदा पर सज़ा पूरे कश्मीर खे मिली रही आहे. इहो कहिड़े क़िस्म जो इंसाफ़ आहे जो हिते मोबाइल फोन ई नथा हलनि. एहतजाज कंदड़नि ऐं हुकूमत खां मुतालबो आहे त आम कश्मीरियुनि खे तकलीफ़ न ॾियो. पीपल्स पार्टी जे चेयरमैन बिलाल भुट्टो ज़रदारी जो آزاد کشمیر کے علاقے ڈڈیال میں چونڈ جلسے کے خطاب. بلال بھٹو زرداری چھو تا ٹروتھ اینڈ ریکنسیلیشن کمیشن جوڑن جی تجویز ڈنی ہے پر ہن وقت تائیں کو جواب نہیں آیا. درخواست ہے تو کمیشن جو کم مکمل تھن تائیں احتجاج کاروائیوں روکی ونن. ریاست پاکستان ہر مس لنگ کھول رہے سکے تھی تو مجھے بند کشمیر بھی کھول رہا ہے.

0: वफाकी हुकूमत पेट्रोलियम शयुनि जा अघ रोज़ाने जी बुनियाद ते मुक़रर करण जो ऐलान करे छॾियो। पेट्रोलियम वारे वज़ीर अली परवेज मलिक चयो आहे त ओगरा रोज़ानो जी बुनियाद ते हुकूमत खां पुछण खां सवाइ आलमी क़ीमतनि मुताबिक़ तेल अघनि जो फ़ैसिलो कंदी। आलमी सतह ते डीज़ल $110 मां वधी $140 ताईं पहुची वियो आहे। 130 अरब जा वसीला इस्तेमाल कंदे माण्हुनि खे सहारो ॾियण जी कोशिश कई। पेट्रोल आलमी सतह ते सस्तो थियण ते अवाम खे 70 खां 80 रुपियनि जो रिलीफ ॾिनो वियो। عوام تے کہیں بھی قسم جو وادو بار نہ ودھو ہو۔ عطا تارڑ چھو تا خطے میں چکتان سبب پیٹرولیم شین دے اکر میں واد تھی رہی ہے۔ مختلف ملکن ماں کارگو گھرائے توانائی ضرورتن کے پورو کہ ہو۔
1: पेट्रोल पंप मालिकन रोज़ाने जी बुनियाद ते तेल अघनि जूं क़ीमतूं मुक़ररु करण वारी हुकूमती फ़ैसिले खे रद्द करे छॾियो। मुल्कगीर हड़ताल जी बि धमकी। आल पाकिस्तान पेट्रोल पंप ओनर्स एसोसिएशन जे अॻवाननि सख़्तु रद अमल ज़ाहिर कंदे चयो आहे त हुकूमत बेवकूफ़ीअ वारो फ़ैसिलो वापसि न वरितो त समूरे मुल्क में हड़ताल कई वेंदी।